0: साथी मी मरियम रिफ्का रशीद रिफ्का गैड दिवे ही एफएम दिवे ही नायक
1: وديها 2 ميجا هرتز تي في اف ام
2: فيرجن 2.0